0: دور دراز علاقوں میں طبی امداد کی فراہمی کو مزید بہتر بنایا جا سکے گا۔ خوراک سے متعلق انضباطی ادارے ایف ایس ایس اے آئی نے ڈابر انڈیا کو 100% دعوے کا استعمال کرتے ہوئے شہد، گائے کا گھی اور خوردنی تیل جیسی کئی اشیاء فروخت کرنے سے روک دیا ہے اور کہا ہے کہ اس طرح کا لیبل لگانا قانون کے خلاف ہے۔ ایک سوشل میڈیا پوسٹ پر بھارت کی فوڈ سیفٹی اور اسٹینڈرڈ اتھارٹی ایف ایس ایس اے آئی نے بتایا کہ اس نے 100% کا گمراہ کن دعویٰ کرنے والی غذائی اشیاء کی فروخت کے معاملے پر ڈابر انڈیا لمیٹڈ کو ممانعت سے متعلق حکم جاری کیا ہے۔ ان اشیاء میں شہد، سیب کا سرکہ، ورجن کوکونٹ آئل، تل کا تیل، ناریل پانی، کوکونٹ ملک اور اس طرح کی دیگر اشیاء شامل ہیں۔ ماحولیات، جنگلات اور آب و ہوا کی تبدیلی کے مرکزی وزیر بھوپندر یادو نے اروناچل پردیش کی گلو جھیل کو بھارت کا 101واں رامسر مقام قرار دیا ہے۔ ایک سوشل میڈیا پوسٹ پر جناب یادو نے اس پیش رفت کو حیاتیاتی تنوع کے تحفظ، آبی وسائل اور موسمیاتی تحفظ، نیز پائیدار ذریعے معاش کے فروغ کی جانب ایک اہم قدم قرار دیا۔ انہوں نے کہا کہ مشرقی ہمالیہ میں واقع یہ صاف شفاف میٹھے پانی کی جھیل حیاتیاتی تنوع کا ایک اہم مرکز ہے اور یہ کملانگ ٹائیگر ریزرو اور وائلڈ لائف سینکچری کے اندر واقع ہے۔ یہ خبرنامہ آکاش عمرانی سے نشر کیا جا رہا ہے۔ بھارت اور ازبکستان نے کل نئی دلی میں اعلی سطح کی بات چیت کے دوران اہم معدنیات، کانکنی، تجارت، توانائی، بنیادی ڈھانچے، دفاع اور تعلیم کے شعبوں میں تعاون کو مزید مضبوط بنا کر اپنی اسٹریٹجک شراکت داری کو مزید وسعت دینے پر اتفاق کیا۔ یہ بات چیت ازبکستان کے وزیر خارجہ بختیار سعیدوف کے بھارت کے 4 روزہ سرکاری دورے کے دوران ہوئی، جنہوں نے وزیر خارجہ ڈاکٹر اے جے شنکر سے ملاقات کی۔ ازبکستان کے وفد کا خیر مقدم کرتے ہوئے ڈاکٹر جے شنکر نے کہا کہ ازبکستان بھارت کے وسیع ہمسایہ خطے کا ایک اہم حصہ ہے۔ انہوں نے دونوں ملکوں کے درمیان طویل عرصے سے قائم تاریخی، ثقافتی اور تہذیبی تعلقات کو اجاگر کرتے ہوئے کہا کہ پچھلے برسوں میں باہمی تعلقات مسلسل مضبوط ہوئے ہیں اور اب ان کا دائرہ تعمیرات، ڈیجیٹل ٹیکنالوجی، توانائی، صحت اور تعلیم سمیت متعدد شعبوں تک پھیل چکا ہے۔ وزیر خارجہ نے کہا کہ دونوں ممالک اب کانکنی کے شعبے، بالخصوص اہم معدنیات اور نایاب زمینی معدنیات میں باہمی تعاون کو مزید وسعت دینے کے خواہاں ہیں۔ دونوں ملکوں کے درمیان تقریباً 1 ارب امریکی ڈالر کی 2 طرفہ تجارت کا ذکر کرتے ہوئے انہوں نے یقین ظاہر کیا کہ آنے والے برسوں میں دونوں ممالک کے درمیان اقتصادی تبادلے میں نمایاں اضافہ ہوگا۔ ڈاکٹر جے شنکر نے 2026 میں بھارت کی برکس صدارت کے دوران بھارت کی اقدامات کی حمایت پر ازبکستان کا شکریہ بھی ادا کیا۔ انہوں نے 2027 سے 2029 کی مدت کے لیے غیر وابستہ تحریک کی سربراہی کے لیے ازبکستان کی امیدواری کی حمایت کا بھی اظہار کیا۔ بھارتی موسمیات محکمہ آئی ایم ڈی نے میگھالے اور اروناچل پردیش میں آج اور کل انتہائی شدید بارش کی پیشگوئی کی ہے۔ اس کی وجہ سے آسام کے کئی ضلع، خاص طور پر وہ علاقے جو میگھالے اور اروناچل پردیش سے متصل ہیں، متاثر ہو سکتے ہیں۔ تفصیل ہمارے نامہ نگار سے۔
1: موسمیات کے محکمہ کے مطابق شدید بارش سے آسام کے کچھار، دیما ہساؤ، مغربی کربی اونگلانگ، بسوناتھ، لکھیم پور، دھیماجی اور تنسوکیا ضلع متاثر ہو سکتے ہیں۔ آئی ایم ڈی نے آسام کی سرحد سے متصل ناگالینڈ کے کئی ضلعوں میں شدید بارش کے لیے یلو الرٹ جاری کیا ہے، جس کے باعث آسام کے جورہاٹ اور گولا گھاٹ اضلاع بھی متاثر ہو سکتے ہیں۔ آسام کی قدرتی آفات کی صورت میں کام کرنے والی اتھارٹی نے متعلقہ ضلعوں کے لوگوں سے اپیل کی ہے کہ وہ تمام ضروری احتیاطی تدابیر اختیار کریں اور حالات پر کڑی نظر رکھیں۔ ادھر سیلاب کی صورتحال میں بہتری آنے کے بعد امدادی کیمپوں میں مقیم زیادہ تر افراد اپنے گھروں کو واپس لوٹ چکے ہیں۔ تاہم شیو ساگر ضلع میں اب بھی تقریباً 11,000 افراد راحتی کیمپوں میں مقیم ہیں۔ کل سیلاب سے مزید 2 ہلاکتوں کی اطلاع کے بعد ریاست میں سیلاب سے ہلاک ہونے والے افراد کی مجموعی تعداد 87 ہو گئی ہے۔ گوہاٹی سے راکیش ڈولے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: اڈیشہ میں بڑے دریاؤں اور معاون ندیوں میں پانی اترنے کے ساتھ ہی سیلاب کی صورتحال میں لگاتار بہتری آ رہی ہے۔ ریاست کے وزیر اعلی موہن چرن مانجھی نے سیلاب سے متاثرہ لوگوں کے لیے 110 کروڑ روپے کے ابتدائی امدادی پیکج کا اعلان کیا ہے۔ پیش ہے ایک رپورٹ۔
2: उड़ीसा में सैलाब की सूरत हाल रफ्तार रफ्तार मामूल की तरफ आ रही है। हीराकुड डैम के हुकाम ने मजीद 4 फाटक बंद कर दिए हैं और अब सैलाब का पानी 13 फाटकों के जरिए रफ्तार रफ्तार छोड़ा जा रहा है। बालेश्वर, भद्रक और जाजपुर जिलों में राहत बचाव और बाजाबादकारी का काम जोरों शोर से जारी है, जहां लोगों को दुश्वारियों का सामना है। सैलाब का पानी उतरने के साथ ही कई जिलों में स्कूल फिर से खोल दिए गए हैं। रियासत के वजीर आला मोहन चरण मांझी ने हुकाम को हिदायत दी है कि वो नुकसान का शुरुआती जायजा लेने के बाद फौरी माली इमदाद फराहम करें। बुनियादी ढांचे और इमलाक को होने वाले नुकसान के तफसीली जायजे के बाद जामे पैकेज का ऐलान किया जाएगा। भुवनेश्वर से प्रकाश दास की रिपोर्ट के साथ खबरनामे के लिए मैं नरगिस सलीम।
0: इधर केरला में 14 में से 12 जिलों में शदीद बारिश के इम्कान के मद्देनजर ऑरेंज अलर्ट जारी किया गया है। मजीद तफसील हमारे नामा निगार से।
3: केरलम में तिरुवनंतपुरम और कोल्लम को छोड़कर रियासत के बाकी सभी जिलों में कहीं कहीं बहुत तेज बारिश होने के इम्कान के मद्देनजर ऑरेंज अलर्ट जारी किया गया है। रियासत में 353 इमदादी कैंप काम कर रहे हैं, जहां 13,496 अफराद ने पनाह ले रखी है। बारिश से वाबस्ता वाकयात में 56 मकान पूरी तरह तबाह हो गए हैं, जबकि कोई 500 मकानों को जुज़वी तौर पर नुकसान पहुंचा है। 16 अमवात की इत्तला मिली है, जबकि 5 अफराद अब भी लापता बताए गए हैं। इधर मौसमियात महकमे के मुताबिक रियासत में कल से बारिश का जोर कम होने का इम्कान है। तिरुवनंतपुरम से स्मृति एम पलरुथी की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
0: मौसमियात के महकमे के मुताबिक दिल्ली, हरियाणा, चंडीगढ़, हिमाचल प्रदेश और उत्तर प्रदेश के बाद हिस्सों में भी औसत से लेकर तेज बारिश होने का इम्कान है। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान को अमरीका के साथ मुआहिदा करने के लिए एक आखिरी मौका दिया गया है। उन्होंने दावा किया कि ईरान पर एक मंसूबा बंद हमला उस वक्त मौखर कर दिया गया जब ईरान और खलीजी मुल्कों ने सिफारतकारी जारी रखने की अपील की। जनूबी कोरिया के शहर आसन में सरकर्दा भारतीय बैडमिंटन खिलाड़ी कोरिया मास्टर्स टूर्नामेंट में आज अपनी मुहिम का आगाज करेंगे। ये टूर्नामेंट इस महीने की 9 तारीख तक जारी रहेगा। सबकी निगाहें 17 साल तन्वी शर्मा पर होंगी, जो ताइपे ओपन में अपना पहला BWF वर्ल्ड टूर टाइटल जीतने के बाद इस टूर्नामेंट में खेलेंगे। ये थी खबरें और अब अखबारात के आईने के साथ हैं मोहम्मद अम्मार।
1: शुक्रिया असदुल्ला। कौमी राजधानी दिल्ली से शाये होने वाले आज के बेशतर उर्दू अखबारों ने अलग अलग खबरों को अपनी शह सुर्खी बनाया है। रोजनामा, इनकलाब और प्रताप समेत आज के सभी अखबारों ने 3 रियासतों गुजरात, मध्य प्रदेश और बिहार में हुए जिमनी चुनाव के नतायज के ऐलान को सफे अव्वल पर शाये करते हुए लिखा है कि बिहार में बांकीपुर से प्रशांत किशोर, मध्य प्रदेश के दतिया से कांग्रेस जबकि गुजरात की मांजल सीट से बीजेपी उम्मीदवार कामयाब। रोजनामा प्रताप ने वजीर दिफा राजनाथ सिंह के उस बयान को सफे अव्वल पर शाये किया है कि उभरते हुए चैलेंजों का मुकाबला करने के लिए मजबूत दिफाई निजाम में फौजी और सिविलियन अहलकारों के दरमियान ताउन बेहद जरूरी है। लोकसभा ने सुप्रीम कोर्ट के जजों की तादाद 33 से बढ़ाकर 37 करने वाले बिल को मंजूरी दी। ये बिल कानून इंसाफ के मरकजी वजीर अर्जुन राम मेघवाल ने पेश किया था। इस खबर को आज के अखबारों ने नुमाया किया है।
0: और अब आखिर में खास खबरें एक बार फिर। पार्लियामानी कमेटी ने फेसबुक से वजीर आजम नरेंद्र मोदी का वीडियो हटाए जाने पर मेटा पर नुक्ताचीनी की है और सीईओ मार्क जकरबर्ग से मुआफी का मुतालबा किया है। एनडीए पार्लियामानी पार्टी की हफ्तावार मंगल मिलन मीटिंग आज सुबह नई दिल्ली में होने वाली है। सुप्रीम कोर्ट ने कहा है कि रियासती सरकारें हालिया एहतजाज में शामिल तलबा के खिलाफ दर्ज की गई FIR बंद कर सकती हैं या उन्हें वापस ले सकती हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के पास अमरीका के साथ समझौता करने का आखिरी मौका है। ईरान ने मुजाकरात की इत्तला को गलत बताया है। और भारतीय बैडमिंटन खिलाड़ी आज कोरिया मास्टर्स बैडमिंटन टूर्नामेंट में अपनी मुहिम का आगाज करेंगे। इसी के साथ आकाशवाणी से खबरनामा खत्म हुआ।
2: आकाशवाणी दिल्ली का ये इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज़, DRM 810 किलोहर्ट्ज़ पर अब प्रस्तुत है शास्त्रीय संगीत का कार्यक्रम स्वर गंगा। इस कार्यक्रम में आज हम आपको सुनवाएंगे अमीन खान का गायन, राग है मियां की टोडी।